0: ہیں، ان کے مافیا وہاں پر موجود ہیں، وہ کیسے سمجھ میں بٹھایا جائے؟ کیونکہ وہ تھرڈ پارٹی والا بھی سوال اٹھا کہ این ٹی اے کا گراؤنڈ کہیں نہ کہیں شاید کیا کمزور ہو رہا ہے، کس طرح سے راجیوں کو ساتھ میں لایا جائے گا؟
1: دیکھو راجیہ اس بار بھی میں آبھار پکڑ کے اس بار جو ہم نے کہا نا، میں نے رادھا کرشن کمیٹی کو کوٹ کیا، رادھا کرشن کمیٹی نے کچھ مولک سجھاؤ دیا تھا کیسے اس کو الیکشن میں نے کیسے کنڈکٹ کیا جائے، انہوں نے شبد لگایا تھا الیکشن ٹائپ کے ارینجمنٹ کرو، جنرل الیکشن جیسے ہوتی ہے ایسے اس بار ارینجمنٹ کرو، آپ راجیہ دیش کی کسی بھی ضلع کلیکٹر ایس پی کو آپ اس بار پوچھیے فون کر کے، انہوں نے کیا کیا، میں نے کم سے کم اس دن 3 تاریخ کو کم سے کم 15 دیش کی سبھی کونوں میں، جموں کا سری نگر سے لے کے کیرلا تک، نارتھ ایسٹ سے لے کے سینٹرل انڈیا تک، میں انیک کلیکٹر ایس پی کو ہماچل سے بھی رینڈم فون کیا ہے، اسی سمے میں کہاں ہو، سب ایگزامینیشن سینٹر میں تھے، سب ایگزامینیشن سینٹر، سب ایس پی کلیکٹر سب ایگزامینیشن سینٹر میں تھے، الگ کوئی گیٹ کے سامنے ہے کوئی کیمپس کے اندر ہے، راجیہ سرکاروں نے سبھی جگہ پہ بہت ہی مدد کیا، پھر ان کے ہم مدد لیں گے، راجیہ سرکاروں نے کی مدد کے کارن یہ ہو پائی ہے، 5400 سینٹر میں اس بار تو یہ نگرانی کی ویوستھا کی گئی تھی، ہر ایک ودیارتھیوں کو ہم اے آئی ٹول یوز کر کے ان کو آپ بھی دیکھ پا رہے تھے، آپ لوگ اس دن جو کوئی گئے ہوں گے مانیٹرنگ سینٹر میں آپ بھی دیکھ پا رہے تھے، لیکن پھر بھی چوک ہوئی ہے، آپ کچھ بچی
2: تھی اسٹوڈنٹ کا سوال ہے کہ
1: آپ کی مدد چاہیے، ہم مل کے آشور کرے کہ نہیں ہوگی۔
3: سر راہل گاندھی آروپ لگاتے ہیں کہ سرکار پر جو چھاتر ہیں اور جو ابھیبھاوک ہیں ان کا بھروسہ ٹوٹ گیا ہے، اس بھروسوں کو کیسے لایا جائے گا، کیسے وشواس دلایا جائے گا کہ آگے سے ایسی چیزیں نہ ہوں؟
1: دیکھیے میں پھر بنمرتا ہوں، میں اس کے کوئی راجنیتک آروپ کا اتر آج نہیں دوں گا، یہ منچ نہیں ہے، میرے دائتو میرے 22-25 لاکھ بچوں کی بھوشیہ، ان کی ابھیبھاوک، ان کی من کی آبیگ اور سمویدنا، میں بھی آپ کو تھوڑا بھی نویدن کرتا ہوں، آپ آج کے دن بچوں کو ہم ایک پھر ایک پنہ ویوستھا کر رہے ہیں، بچوں کو کوئی بھی ہم کنفیوژن میں نہ رکھے، میں کوئی راجنیتک اتر نہیں دوں گا۔ آپ کا پوچھ چکے،
2: آپ پوچھ چکے، کمیٹی سے ریلیٹڈ ایک سوال یہ ہے کہ انہوں نے ہائیبرڈ ماڈل سجیسٹ کیا تھا جس میں آپ ای میل کر دیں اور سینٹر پہ پرنٹ آؤٹ ہو جائے، بٹ وہ امپلیمنٹ کیوں نہیں ہو پایا، اور کیا کیا ملٹی ماڈل شفٹ ماڈل ریکمینڈ ہوئے تھے، وہ کب امپلیمنٹ ہوں گے یا وہ ہو چکے تھے؟
1: میں نے پھر کہوں رادھا کرشن کمیٹی کی لگ بھگ سارے ریکمینڈیشن ہم نے پالن کیا ہے، جو 5400 سینٹر کی اس بار کی پریکشا کی ارینجمنٹ دیکھیے، اس کو آج کوئی ایک اخبار نے شاید انڈین ایکسپریس نے اس کی پورا چین کو سمجھایا ہے، کوشچن سیٹنگ سے لے کے پرنٹنگ، ٹرانسپورٹیشن، بینکوں میں اسٹور رہنا، پریکشا سینٹر پہ جانا، پریکشا سینٹر سے پھر پوسٹ کے مادھیم سے این ٹی اے کو لوٹنا، یہ پورا کمانڈ چین ہے۔ رادھا کرشن کمیٹی نے جو ریکمینڈ کیا اس میں سے لگ بھگ ہماری درشتا میں 70% پالن کیا ہے، اس میں شارٹ ٹرم لانگ ٹرم دونوں بھی سے کہا تھا، جسے میں نے بھی کہا، میں نے پورا سو موٹو بھی کہا کہ ہم نے اگلے بار سے سی بی ٹی میں کام کریں گے، یہ بھی رادھا کرشن کمیٹی کی رپورٹ تھا، ہم نے لاگو نہیں کر پایا تھا، کریں گے اگلے بار۔
2: سر آپ نے ایگزام سے پہلے 80 ٹیلی گرام چینل کو بلاک کیا تھا، لیکن یہ جو ابھی جو جانچ نکلی ہے اس میں یہ پتہ لگا ہے کہ ٹیلی گرام، واٹس ایپ پہ، ہر جگہ پہ، یوٹیوب پہ یہ چل رہا تھا، یہ اتی مہتوپورن پرشن ہے، تو آپ کی ڈاک نیٹ کی ٹیم کیا کر رہی تھی؟ جبکہ ہوم منسٹری کی وہ ٹیم کا یہی کام تھا کہ پریکشا میں یہ سب چیزوں کی نظر رکھے، تو کیا یہ بڑی چوک نہیں ہے؟
1: دیکھیے میں نے آپ کے آپ آئے نہیں تھے، میں نے ایک وشے کہا کہ سائبر چیلنج بڑھ رہا ہے، 120 آپ کے پاس 80 نہیں 120 ٹیلی گرام چینل کام کر رہے تھے، ہم نے سب کو نرست کیا تھا، یہ واٹس ایپ میں بھی آیا، ہمیں نئی سمے کی چنوتیوں کو آگے جانا پڑے گا، سائبر کرائم ہماری ایک چنوتی بن چکی ہے، ہم اس کو پھر پور کوشش کریں گے، اس میں سے کسی اس کو رنگ فینسنگ کریں۔
4: سر این ٹی اے سے ہی پیپر لیک ہو گیا، ایسی کچھ خبریں چل رہی ہیں،
1: سی بی آئی کو کرنے دو، میں اس کو سی بی آئی ہمارا بہت وشوسنیہ ایجنسی اس میں وہ لگا ہے، نشچت روپ میں اس کو تہ تک جائے گا۔ دیکھیے میں اس کے لیے میرے پاس کوئی شبد نہیں ہے، ایک ابھیبھاوک کے ناطے، ایک ناگرک کے ناطے، اس بچے کی درمولیہ اور امولیہ زندگی کے لیے جو نقصان ہوئی ہے، میرے پاس کوئی شبد ہی نہیں، ہم سب کی دائتو بنتی ہے، میرے بھی دائتو بنتی ہے، یہ وشے کیسے پنراورتی نہ ہو اس کی چنتا کر رہی ہے۔
4: 21 جون کو جو نئی ریگزامینیشن ڈیٹ اناؤنس کی گئی ہے، اس دن یوگا ڈے بھی ہے،
1: वो सुबह होगी, योगा डे सुबह होगी, हमने सोच के तय किया है।
4: सर ऐसा देखा जा रहा है सिक्योरिटी प्रोटोकॉल जो है वो छात्रों पर ही लागू होता है, मंगलसूत्र उतरवा दिया जाता है, कहीं जेब वाली पैंट उतरवा दी जाती है, लेकिन प्रिंटिंग प्रेस से ही पेपर लीक हो जाता है। तो ये जो सिक्योरिटी प्रोटोकॉल है वो सिस्टम पे लागू होना चाहिए छात्रों से ज्यादा, क्योंकि हर बार परीक्षा केंद्र पे विवाद आता है कि मंगलसूत्र उतरवा दिया गया है, अंगूठी उतरवा दी गई है, लेकिन पेपर प्रिंटिंग प्रेस से लीक हो रहा है।
1: देखिए हमने इस दो अलग अलग विषय है, छात्र कैसे सहज बिना तनाव की परीक्षा दे, मैंने कहा कि इसकी कंटिन्यूस इम्प्रूवमेंट की विषय है, जो छात्रों की सिक्योरिटी के दृष्टि से जो मिनिमम करना चाहिए वो करना पड़ेगा शायद, लेकिन वो हरास ना हो उसकी चिंता करना पड़ेगा। बाकी रहा इसकी जो कमांड चेन को तोड़ने वाले को कोई बर्दाश्त नहीं किया जाएगा, उसकी दायित्व हमने लिया है, उसको स्वीकार किया है, सीबीआई काम पे लगे, थोड़ा उसको पूरा करने दीजिए।
5: लोगों ने एक एक महीने पहले तक लोगों एनटीए को ईमेल्स लिखे हैं एंड वी हैव प्रूफ्स, देयर आर मल्टीपल पीपल। अगर नॉर्मल लोगों को ये पता चल चुका है कि पेपर लीक हो सकता है एंड दे हैव रिटन दीस ईमेल्स टू एनटीए, तो एनटीए के लिए हाउ डिफिकल्ट वाज इट?
1: नहीं नहीं, एनटीए के पास जब ही खबर आया एनटीए ने कार्रवाई किया।
5: सर एक महीने पहले भी लोगों ने,
1: अभी देखो इसका मैं कोई तथ्य के ऊपर आज काम बात करना पड़ेगा, जब तक मैं तो अस्वीकार नहीं कर रहा हूँ। 7 को एनटीए को खबर आया, हम 7 रात को हम तीनों के बीच में बातचीत हुई, हमने काम किया है, तथ्य के साथ बात करेंगे।
6: सर देयर आर स्ट्रक्चरल इश्यूज विद इन एनटीए व्हिच वाज रेड फ्लैग बाय द पार्लियामेंट्री स्टैंडिंग कमिटी इन दिसंबर 2025 इटसेल्फ। 6 मंथ्स लेटर वी आर स्टैंडिंग इन द सेम सिचुएशन। एनटीए के 14 में से 5 पेपर्स में इरेगुलरिटीज या गड़बड़ियों की बात पार्लियामेंट कमेटी ने खुद कहा था।
1: देखिए मैं पार्लियामेंट्री कमेटी के मत पे नहीं जाऊंगा, मैं राधा कृष्ण कमेटी के मत पे जाऊंगा, आपकी मत पे जाऊंगा, फैक्ट पे जाऊंगा, असम्पशन पे नहीं बात करेंगे, पॉलिटिकल टोन पे कम से कम आज तो मैं करूंगा, सारे का उत्तर मैं पार्लियामेंट भी दूंगा, भी सब एक्शन टेकन रिपोर्ट भी हमने दिया है। हमने और पार्लियामेंट स्टैंडिंग कमेटी की विशेष करके जब प्रतिपक्ष के व्यक्ति बैठ जाते हैं कैसे लिखते हैं, फिर आप मेरे से आप भी ज्यादा जानते हो, मैं आज कोई पॉलिटिकल उत्तर, आज वो माहौल नहीं है, मैं उसको नहीं देना चाहूंगा।
4: बड़ी संख्या में जो छात्र हैं उनका ये डिमांड है कि एनटीए को बदला जाए, एनटीए के जगह किसी और एजेंसी को जो है वो लाया जाए, क्योंकि बार बार एनटीए जो है वो मिसकंडक्ट कर देती है।
1: देखो कोई ना कोई एजेंसी, मैंने कल दिल्ली यूनिवर्सिटी के वाइस चांसलर साहब की एक इंटरव्यू देख रहा था, कोई ना कोई एजेंसी तो करेगा ना, देश में अनेक जगह पे स्टेटों में भी ब्रीच हो रहा है, कोई एजेंसी वहां भी काम कर रहा है। पिछले दिनों में भारत सरकार ने एक पब्लिक एग्जामिनेशन की कंडक्ट एक्ट लाया, व्यवस्था को सुधारनी पड़ेगी, व्हीकल नहीं व्यवस्था को सुधारनी पड़ेगी। एनटीए कोई सरकार के निर्णय नहीं था, कुछ विसंगति को ध्यान में रखते हुए सुप्रीम कोर्ट ने कहा था एक सेंट्रलाइज एजेंसी बनो, उसमें से बनी है। एनटीए ने हर एक साल 1-1 करोड़ का काम कर रहा है, अच्छा कर रहा है, फिर भी गड़बड़ी हो रही है, उसके दायित्व हम लेते हैं। व्हीकल का इश्यू नहीं है, इश्यू है प्रोसेस की, चैलेंज की। सोचा मैंने कहा ना, ये जो अभी मैंने आज होम सेक्रेटरी सामान्य गृह मंत्री जी ने होम सेक्रेटरी साहब को निर्देश दिया है कि हर एक जिले में इस सर्विलांस व्यवस्था को, हमको पता है कौन सी जिले में कौन सी दलाल घूम रहे हैं, ये सामाजिक व्याधि है, लाखों करोड़ रुपया खर्चा करके व्यवस्था को तोड़ने की, ये कोई व्हीकल की इशू नहीं है, ये व्यवस्था की, ये कोई एक व्याधि है, आपकी मदद में चाहता हूँ उस व्याधि को रोकने के लिए।
2: सर एनटीए कह रहा था कि ऑनलाइन परीक्षा के लिए 22 लाख बच्चों की परीक्षा के लिए वो कैपेबल अभी नहीं है, आपको लगता है नेक्स्ट टर्म तक हो जाएंगे?
1: चलो अभी तो मैंने कहा बाबू साल भर
7: में। एक सवाल ये है कि क्या सर, एक सवाल ये चाहिए, क्या नीट 2025 भी संदेह के घेरे में था कि
1: नहीं
7: सर, इसलिए सवाल ये पूछा मैंने।
1: देखो मैं असम पे कोई उत्तर नहीं दूंगा, एजेंसियां काम कर रही है उनको करने दो।
4: सर एक सवाल, क्योंकि एजुकेशन से जुड़ा हुआ मामला है और लाखों बच्चों के भविष्य से, क्या आपको लगता है कि कानून व्यवस्था और भी सख्त करने की जरूरत है, जैसे कि जो भी अपराधी इसमें संलिप्त हो उनके खिलाफ कड़ी से कड़ी कार्रवाई की जाए, चाहे वो सरकार के अंदर हो, सिस्टम के अंदर हो या बाहर के लोग,
1: कोई भी हो उसके ऊपर सख्त कार्रवाई करना ही पड़ेगा, नहीं तो सामाजिक व्याधि एक भयंकर कैंसरस रूप ले लिया।
0: सर अब कंप्यूटर बेस्ड हो गई है तो क्या
1: हुआ नहीं
0: मतलब अगले साल से होगी, तो क्या यही देख सकते हैं कि शायद ऑफलाइन में कुछ ना कुछ दिक्कतें आ रही थी ग्राउंड पे या किस तरीके से? क्योंकि
1: देखिए सारे विषय को मैंने आज के परिप्रेक्ष्य में आपकी मदद मांगा, आप उसमें मदद करिए, धन्यवाद।
8: बढ़िया तो एक बेहद महत्वपूर्ण कॉन्फ्रेंस शिक्षा मंत्री धर्मेंद्र प्रधान द्वारा, जिसमें उन्होंने बताया कि 21 जून को जब दोबारा नीट की परीक्षा होगी तो किस तरह के प्रावधान किए जाएंगे, अगले साल से ऑनलाइन परीक्षा होगी। ये बेहद महत्वपूर्ण अनाउंसमेंट यहां पर धर्मेंद्र प्रधान द्वारा, उन्होंने कहा कि अगले साल से ओएमआर शीट द्वारा नीट परीक्षा होगी, क्योंकि इसी से धांधली रुक सकेगी, जो तमाम तरीके के लूप होल्स हैं, जिस तरीके से इस बार धांधली की गई, पेपर लीक हुआ, वो अब ऑनलाइन परीक्षा के माध्यम से बेहतर हो सकेगा।
1: अगले साल से परीक्षा, इसकी जो मूल जड़ है ओएमआर, अगले साल से नीट की परीक्षा कंप्यूटर बेस्ड टेस्ट से होगी। तुलनात्मक ओएमआर से सीबीटी थोड़ा प्रूफ है, थोड़ा प्रोटेक्टेड है, थोड़ा उसको ठीक किया जाए। टेक्नोलॉजी देखो, साइबर क्राइम तो एक बड़ा दुनिया बन चुकी है ना, इसको हम लोग सब नई दुनिया में रह रहे हैं, वो भी वहाँ भी चुनौती है, लेकिन हमारे देश की सिस्टम पे हमें भरोसा करना पड़ेगा। और तुलना, ये तो इम्प्रूवमेंट की चीज़ है। परीक्षा कैंसिल के दिन एनटीए ने एक निर्णय तुरंत कहा था कि हम जो एग्जामिनेशन हो गई उस एग्जामिनेशन की फीस को हम स्टूडेंट को रिटर्न करेंगे। हम उसमें एनटीए वचनबद्ध है, और जो आगे वाला परीक्षा होगा उसकी जीरो फीस होगा। हम विद्यार्थियों के ऊपर कोई आर्थिक बोझ ना आए, हम उसकी दायित्व ले रहे हैं। हमने एक बहुत जो शहर में विद्यार्थी परीक्षा देता है, एक बार एनटीए विस्तार से एनटीए एनेक्सर आपको देगा, कोरिनियम आपको आगे देगा डिटेल, शाम तक आपको एक, फिर एनटीए के पब्लिक मैंने प्रेस नोट के माध्यम से। लेकिन प्रथम दृष्टया जो एनटीए ने तय किया है कि हम एक सप्ताह विद्यार्थियों को अपने पसंद का शहर, क्यों कोई विद्यार्थी कहीं परीक्षा दिया होगा पिछले बार, वो परीक्षा देने के बाद उस शहर से छोड़ा भी होगा, फिर हम एक बार विद्यार्थियों को अवसर देंगे वो किस शहर में परीक्षा देना चाहते हैं, ये विंडो खुला रहेगा।
9: और वक्त है एक छोटे से ब्रेक का, ब्रेक के बाद आज तक पर खबरों का सिलसिला जारी रहेगा, देखते रहिए आज तक।
10: प्रेजेंटेड बाय पतंजलि गाय का घी, लगाए स्वाद और सेहत का तड़का हर माँ का भरोसा प्यार से, इन एसोसिएशन विद
11: भारत की अपनी इलेक्ट्रिक सवारी सोकुडो। Accuray, the number one Korean skincare brand, now in India.